Thank you.

levels of credit, must be the Republican or the Republican.

किलोमिटर स्तर उन्नतिका लागि टेका भए पनि मैना चुली कन्स्ट्रक्सनले काम नगरेपछि तोडिएको थियो र नयाँ ठेक्का गर्न सूचना निकाल्ने अन्तिम तयारी हुँदा पनि बालीले पूरै सडकले बगाएको छ विभागले जनाएको छ। भनौँ जसको गाडी पछाडिसम्म अधिकांश सवारी साधन धुन्जे हुँदै सडकले जाने आउने गर्थे। बालीले नुवाकोट र रसुवाका विभिन्न खण्डमा गरेर 40 किलोमिटर सडक बगाएपछि आवाजावत अवरोध भएको छ। यसैबीच त्यसरी गरेको बालीका कारण सडक भाँसिएपछि अवरोध भएको थियो। थापिङ चौकीको किस्ता भिन्न सडक खण्ड आउँदा

विषयमा उल्लेखित छ। त्यो पक्षको सचिवालय समन्वय समितिले हिजो एउटा विज्ञप्ति जारी गर्दै महाधिवेशन सुन तयारीका लागि जिल्ला संघीय निर्वाचन क्षेत्र प्रदेश सभा निर्वाचन क्षेत्र प्राधिकरण र वडा अधिवेशन

0: गर्छौ अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ थपिरहेको छ। छोराछोरीसँग साथी जस्तै संवाद गरौँ विगत योनिका शिक्षालाई यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गरौँ र कानुनको प्रभाव जारी कार्यान्वयन गरौँ।
1: सामुदायिक रेडियो उदयपुर र सिआरएन

Knowledge and America, the UFO's non-flank social network, CIN. सुडानको त्रिवेणी गाउँपालिका पाँच सीटमा जित दुर्घटना हुँदा मृत्यु हुनेको संख्या तीन पुगेको छ अनि तीनजना घाइते भएका छन्। हिजो

साथ यति 15 साथीहरूको खबर छ यस महिनाको कोरोनाका प्रोत्साहन उपहार कार्यक्रम घोषणा 1 असोजमा 2 जनाले 10 लाख र 31 जनाले 1,33,000 दरले उपहार जित्ने बारेको खबर छापिएको छ। त्यसबाट फुटेका लिएर 14 वर्षसम्म काम नगर्ने ठेकेदारलाई 2 अर्ब जरिवाना शीर्षकमा अर्को खबर छापिएको छ। यो चिरञ्जीवी घिमिरेले झापाबाट लेख्नुभएको उहाँकी राजमार्ग अन्तर्गत झापाको कलकाईपुरको ठेका लिएर 14 वर्षसम्म काम नगर्ने ठेकेदार कम्पनीले 2 अर्ब रुपियाँ जरिवाना तिर्नु गर्नु भएको छ। 34 करोड 9 लाख रुपियाँ

स्थान शान्ति कामी छले टस जितेर ब्याटिङ गर्ने गरेको निर्णय प्रभावकारी देखियो। फाइनलको नतिजासँगै युएईको पनि उपराजित यात्रामा पूर्ण विराम लागेको छ।

What?

fazendo para um para a gente, para a gente,

Yeah.

Thank you.

Washington.

Thank you.

Sí, que tuviera

0: स्वच्छ समावेश र गुणस्तरीय शैक्षिक वातावरण निर्माण गर्ने उद्देश्यले करें कि बस आप लोग समिति तथा शिक्षक अभिभावक संघ पदाधिकारी द्वारा सेवा का तथा युक्त विकास संबंधित अभिवृद्धि करने कार्यक्रम सम्पन्न भएको छ। मधुबन नगरपालिकाको आयोजनामा कार्यक्रम सञ्चालन गरिएको भारतिया मधुबन नगरपालिकामा शिक्षा छुट्टै समयमा समान्तर रूपमा सञ्चालन गरेको कार्यक्रममा सम्पूर्ण विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा मधुबनका सम्पूर्ण सामुदायिक विद्यालयका विद्यालय व्यवस्थापन समितिका शिक्षक अभिभावक संघका प्रतिनिधिहरू सहभागी हुनुभएको थियो। कार्यक्रममा भारतवर्गीयका 40 जना मधुबन नगरपालिकाको 10-15 जनाको सहभागी रहेको थियो। अभिवृद्धिकरणमा विद्यालयलाई प्राविधिक सुरक्षित तथा नगरपालिकाको सिकाइ प्रति अभिवृद्धि गर्ने बाटो प्रणित कसरी बनाउन सकिन्छ भन्ने विषयमा आश्वासीकरण गरिएको थियो। साथै विद्यालय व्यवस्थापन समिति तथा शिक्षक अभिभावक संघका पदाधिकारीहरूको भूमिका शिक्षकहरूले नेतृत्व क्षमता र विद्यालय सुधारमा प्रभावकारी सहभागिताका विषयमा समेत क्षमता विकास गरिएको थियो। आज हामी तपाईँको प्रश्न र शुभकामना पक्षको जवाब लिएर आएका छौँ। आज हामी पाँचपरि नगरपालिका सब पुरानो तनौली निवासी सविता थारको प्रश्न लिएर आएका छौँ।
1: नमस्कार, मेरो सङ्गीता थालको म प्रश्न कृषि सम्बन्धीमा धानको जमिन कसरी पानी आवश्यक पर्छ।
0: सङ्गीताजी, तपाईँको प्रश्नको जवाबको लागि हामी वास्तविक नगरपालिका कृषि विकास शाखाका प्रान्तिक सेवा सुनेका छौँ। सुनाउँदै जानु तपाईँको प्रश्नको जवाब।
2: धान भनेको चाहिँ अहिले अब गाँस आउने बेला भएको छ र तपाईँहरूले फुल खेल्ने बेला धान पानी चाहिँ लाग्ने बेलामा तपाईँहरूले चाहिँ कम्तीमा पनि 4 दिन अथवा 5 दिनसम्म पानी तपाईँले एकदमै छिपछिपे टाइपको मात्रै तपाईँहरू त्यस्तो खालको पानी बनाएर मौसम हेर्नु पर्यो, एकदमै ख्याल गर्नु पर्यो मौसम। अनि 3 दिनको तपाईँले मौसमको जानकारी पाउनुहुन्छ, थाहा पाउनुहुन्छ। अनि त्योहरू पनि तपाईँले विषादीदेखि लिएर यो मलदेखि लिएर अलिक खेतीपालीमा के काम गर्दै हुनुहुन्छ
0: यदि तपाईँको पनि स्थानीय निकायमा गरिने सेवा प्रवाह, विकास, निर्माणका काम, शिक्षा, स्वास्थ्य, खाने पानी, सरसफाई, विद्युत लगायतका विषयमा कुनै समस्या वा जिज्ञासा छ भने तपाईँ हामीलाई फोन गरेर वा रेडियो ग्रुपको कार्यालयमा आएर तपाईँको जिज्ञासा आफैले हेल गराउन सक्नुहुन्छ। जसको लागि हाम्रो स्टुडियोको फोन नम्बर 0484-0404 र मोबाइल नम्बर 98-5-59-03 पनि फोन गरेर आफ्नो समस्या वा जिज्ञासा जिमाउनमा बिर्सनुहोला। तपाईँले राखेको प्रश्न जिज्ञासालाई रेकर्ड गरेर सम्बन्धित निकायसँग जवाब दिएर प्रसारण गर्नेछौँ। लुम्बिनी प्रदेश सरकारले थारू समुदायले मनाउने मतदान कार्यक्रमको अवसरमा प्रदेशका 6 जिल्लामा आज सार्वजनिक टिका दिएको छ। लुम्बिनी प्रदेश सरकार आन्तरिक मामिला कानुन उद्योग तथा यातायात मन्त्रालयले सार्वजनिक सूचना जारी गर्दै आज आइतबार मतदान कार्यक्रमको अवसरमा नारायण बाँकी प्रक्रिया कपिल वस्तु रूपमा देखेर नम्बर 83 बलरेखा सुस्ता पश्चिम जिल्लामा सार्वजनिक टिका दिने जनाएको हो। प्रदेश राजपत्रमा 85 सूचना अनुसार उक्त पर्व मनाउने समुदायका लागि मात्र सार्वजनिक टिका दिने निर्णय गरेको मन्त्रालयले स्पष्ट पारेको छ। यो खबर थानुबाट मतदान सुविधा पठाउनु भएको छ। थारू समुदायको मौलिक पर्वको लागि नासुझोपछि प्रदेश सरकारले आज 1 दिन सार्वजनिक टिका दिएको छ। यस्तै कैलाली जिल्लाको कैलाली गाउँपालिकाले 2 दिन टिका दिएको छ। पश्चिम प्रदेश सरकारले राजपत्रमा प्रकाशित गरेर थारू समुदायको मौलिक पर्वका लागि आइतबार 1 दिन टिका दिने निर्णय गरेको हो। यसबाहेक कैलाली गाउँपालिकाले प्रदेश सरकारको टिकामा थप 1 दिन थप गरेर सोमबार पनि टिका दिएको गाउँपालिकाका अध्यक्ष राजसम्म चौधरी जानकारी दिनुभएको छ।

Thank you.

0: चम्फुल तथा दुब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटुको जोखिम बढाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
1: नियमित रूपमा हिँडुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन

तपाईँहरूले चाहिँ चाँडोभन्दा चाँडो समात्दिन भन्छु।

0: यस्तो बेला मन्दिर बन्छ। उसले भनेको एक कुरा मैले केही कुरा सकेला सर्वधम खेलाडी भन्दा उसको डिमान्ड पनि गर्न सक्छ। पहिलो कुरा गर पछि भेट अनि फेरि अर्को फोटो पठाऊ। त्यसैले हतारमा रिप्लाई दिनुभन्दा पहिले के गर्ने
1: म पनि वरिष्ठ अधिकारीको मैले लक्ष्मी सिंह महिलाको सेक्टरमा मैले काम गर्दैछु र मुद्दासँग पनि हेर्ने गरेको छु। अब हामीलाई चाहिँ त्यस्तो फिल्डिङको हिसाबले हामीलाई चाहिँ म्यासेज आउँछ भनेपछि हामीले घरको फ्यामिलीसँग कुरा गर्ने, त्यसपछि आफ्नो मिल्ने साथीहरूसँग कुरा गर्ने, अब उहाँले चाहिँ इग्नोर गर्यो भनेपछि चाहिँ आफ्नो घर फ्यामिलीसँग कुरा गर्ने होइन। घर फ्यामिलीले चाहिँ कुनै न कुनै बाटो त अवश्य देखाउनुहुन्छ। त्यस पछाडि तपाईँहरू चाहिँ प्रहरी कार्यालयमा आउने, प्रहरी कार्यालयमा उसले गरेको मानव तपाईँको गर्लफ्रेन्डले गरेको म्यासेजहरू छ भनेपछि त्यसलाई स्क्रिनसट गरेर राख्ने होइन। त्यसको फोटोकपी सहित हामी कार्यालय उजुरी दिन आउनुपर्छ। त्यो उजुरी दिइसके पछाडि हामीले चाहिँ कानुनी प्रोसेस के छ हामी त्यो चाहिँ गर्नेछौँ। त्यसो भए एकै भेटेर फोटो क्लिक गराइहाल्छु भन्ने प्लान सेफमा हुन सक्छ। पहिले प्रुफ सेभ गर्ने अनि हतारमा उसको डिमान्ड पुरा नगर्ने, एक एकाउन्ट बनाएर साथीहरूले पठाइरहेको छ भने त्यसको ढिला झन् पब्लिक हुन्छ नि। अब अर्को क्लिपका साथीहरू के कुरा सुनौ। साथीले चाहिँ अब मलाई बोलाएपछि म

पोस्ट रिपोर्ट

पछाडि त्यो अत्यन्त जरुरी छ। त्यस पछाडिसम्म एक सोसियल मिडियामा पोस्टहरूलाई एकाउन्टलाई रिपोर्ट गर्न सकिन्छ। त्यो चाहिँ तपाईँहरूले आफै पनि स्वयं पनि गर्न सक्नुहुन्छ होइन। साथीहरू सामुख टुटेपछि कसैले पनि हाम्रो फोटो फोटोग्राफर्सलाई हतियार बनाउने अधिकार हुँदैन। हामीले भने थप फोटो पैसा अभिने सहमति नदिने म्यासेज र प्रोफाइलको प्रुफ सेभ गर्ने पासवर्ड चेन्ज गरेर एकाउन्ट सिक्योर गर्ने फोनमा फेरि एकाउन्ट रिपोर्ट गर्ने फोटो पहिले क्लास गरेर पठाएको हुन सक्छ। तर त्यसलाई धम्कीमा गर्ने डिसिजन हाम्रो होइन

0: स्तरको छलफल सुरु गर्नुहुन्छ त हुन्छ हुन्छ आज हामी पहिलो जानुको टाउको लक्षणहरूको बारेमा ढिक्कीको कुरा सुन्छौँ।
1: हेर्नुहोस् बिरालो सुक्खा जमिनमा पानी नसर्ने जमिन भुक्क फुल्ने राजा फाट्ने वा कहिले फाटेको छ भने राजा फराकिलो हुने र जमिन भाँसिने जस्ता लक्षण पहिलोका लक्षणहरू हुन्
0: ल पहिलोका पनि लक्षण हुन्छन् र अहिलेको हामीले त पहिलो ईश्वरको लिएर सम्झेको त सचेतभन्दा पहिलो जाने सङ्केत थाहा हुने रहेछ है
1: हो नि पहिलो जान पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठुलो आवाज आउने पानीको मूल सुक्ने वा धमिलो हुने रुख र बिजुलीका पोहरहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
0: पहिलो जाने सङ्केत थाहा पाएर के गर्नु बसेको ठाउँ छोड्न सकिँदैन
1: त्यसो भनेर थाहा हुन्छ पहिलो जाने सङ्केत देख्यो भने तुरन्तै सुरक्षित स्थानमा गइहाल्नुपर्छ
0: घरका सरसामान निकाल्नु पर्यो एकचोटि हेरिहाल्नु मिलेन
1: यस्तो गल्ती झुक्केर पनि गर्नु हुँदैन घरका सरसामान निकाल्ने तर्फ लानु भनेको जोखिम बढाउनु हो सामानको लोभ गरेर अन्न गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ
0: उहाँले भनेको कुरा सही हो ज्यान बाँचेको धन ज्यान नभए के

Thank you.

Thank you.

ಅಚಿವನ್ ಕನ್ಯಾ ಕಾತಾವೇಕಂ.

ஒன்றை

Thank you.

Allah.

ہیں.

Thank you.

Thank you.

Yeah.

I'm

ربنا

ಚಿಂತೆ ಪಡ್ಕೋ.

Thank you.

Esto es un

0: Radio Rus, Dual Samachar.
1: Dieses Swasthya Sangathan Kanusar Nepalma 30% Vayaska Janasankhya Utsarakta Prapo Chukimba Chan. Prasutit Tatha Belyanai Khana, Junk Food, Tatha Dubba Ka Khana Ma Sodium Dhirai Hune Huda Mutu Rokko Chukim Badhaune Garcha. विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
0: नियमित रूपमा हिँड्नु र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मद्दत गर्छ।
1: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
0: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौँ।
1: चिजो पदार्थ, माछा मासु कम खाऊ। खानामा

आणि

0: के चिन्ता पनि धेरै होइन, अनि अहिलेसम्म केही भएको छैन।
1: हेर्नुहोस् है, यसरी गाली गालीमा पिसाबीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवै नै जोखिम हुन्छ। तत्काल पिसाबीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ। पिसाबी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खाता रोग लाग्न सक्छ। हो नि, रासायनिक पिसाबी प्रयोग गर्ने र प्रयोग गरेको फलफुल तरकारी खानेलाई क्रिमिता मार्ने, टाउको दुख्ने, मुर्छा पर्ने, थकान महसुस हुने र हो सराउने जस्ता तत्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
0: अनि सुन्नुहोस्
1: है, रासायनिक पिसाबीको सट्टा जैविक तथा परम्परागत पिसाबीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्। यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता

Thank you.

0: विषाक्त चीजले रोकेका सबैको औषधि उपचार गर्ने गर्छौँ र हामी औषधि उपचार गर्दै गर्दाखेरि एकदमै गरिब छिटो भयो हामीलाई नगरमा गएर निवेदन दिएर त्यहीबाट सिफारिस दिएर आएका पनि मैले पाँच पैसा नदिएर औषधि उपचार गरेको छु। अहिलेसम्म धेरै ठाउँबाट त्यस्तो सिफारिसहरू आएर उपचारहरू पनि सफल उपचार गरिसकेको छु र अब घाउ खतिरा जस्तो जुनै घाउ खतिरा भए पनि सबै घाउ खतिराहरूबाट हामीहरू औषधि उपचार गर्ने गर्छौँ। जसले मासु पुऱ्याएको आँखामा माथि औषधि त छैन भुइँहरूमा मासु पुऱ्याएको सबै दिने गर्छौँ। मेरो फोन नम्बर 98-84-86-128 98-84-86-128 98-21-41 हो। मलाई एक पटक सेवा गर्ने होटल अवश्य दिनुभन्दा हवस्। धन्यवाद।
1: खानाको उडाइसरको सर्त सुरु गराउनु त आज हामी पहिलो जानुपूर्वको लक्षणहरूको बारेमा एकैको कुरा सुन्छौ।
2: हेर्नुहोस्, पिरालो सुक्खा जमिनमा पानी नसर्ने जमिन भुक्क फुल्ने खाना पाक्नेमा पहिले काटेको छ भने आज पलाकिलो हुने र जमिन ढासिने जस्ता लक्षण पहिलोका लक्षणहरू हुन्।
1: र पहिलोका पनि लक्षण भन्छन् भनेको हामीले त पहिलो ईश्वरको लीलाको सम्झेको छ।
2: पहिलो जानु पहिले जमिन मुनिबाट चट्टान परेको जस्तो पुरो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रुख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन
1: सक्छन्।
2: त्यसो भनेर थाहा हुन्छ, पहिलो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थानमा गइहाल्नुपर्छ। यस्तो गल्ती चाहिँ झुक्केर पनि गर्नु हुँदैन। घरका सर सामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो।

Thank you.

Thank you.

Thank you.

0: Zanibana 10% जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रस्तुत तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्न उपयुक्त हुने सल्लाह दिएको छ।
1: नियमित रूपमा हिँड्नु र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मद्दत गर्छ।
0: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
1: 40 वर्ष पुगेपछि नियमित स्वास्थ्य जाँच गरौँ।
0: चिलो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफुल खाऊ।
1: मद्यपान र धुम्रपान सेवन नगरौँ।
0: स्वस्थ रहौ, सुखमय जीवन बिताउ।
2: रेडियो
3: कृषि शाखाको आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत अनुदान सहयोग कार्यक्रम अन्तर्गत 50% अनुदानमा केन्द्रीय थियो र गहुँको उन्नतिको वितरण गर्ने कार्यक्रम भएको हुँदा उक्त कार्यक्रममा सहभागी पनि इच्छुक कृषक, कृषि समूह, कृषि फार्म तथा सहकारीहरूले

Thank you.

Right, right. This person will give you.

0: लागू पदार्थको प्रभाव तीसरो अवस्था भविष्य निर्माण गर्ने समय हो। लागू पदार्थको एक पटकको प्रयोगले पनि गलत मानसिक समस्या र पढाइमा असर पुर्याउन सक्छ।
1: साथीको दबावमा होइन आफ्नो सपनाको पक्षमा निर्णय गरौँ।
0: तनावले खुल्ला कुरा गरौँ। समाधान लागू पदार्थ होइन,
1: लागू पदार्थबाट टाढा बसौँ। स्वस्थ र उज्यालो भविष्य रोजौँ।
2: रेडियो सन्देश
1: गुणस्तरीय स्वास्थ्य सेवामा प्रतिबद्धता, नागरिक स्वास्थ्य प्रति हाम्रो ऐक्यबद्धता, यहाँहरूमा कुनै स्वास्थ्य सेवा आवश्यक परेमा औषधि अस्पताल बासरीमा सम्पर्क गर्न हुन अनुरोध गर्दछौ।
3: अस्पतालले प्रदान गर्ने सेवाहरू
1: 24 घण्टा डाक्टरको प्रत्यक्ष निगरानीमा उपचार सेवा उपलब्ध,
3: प्रत्येक दिन बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म विशेषज्ञ फिजिसियन डाक्टरद्वारा छाती कलेजो
1: प्रत्येक दिन नसा तथा न्युरो सर्जरी, नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टरद्वारा चेक जाँच गरिन्छ।
3: प्यारालाइसिस भई मुख बाँकिने, नसा च्यातिएर हात खुट्टा नचल्ने बिरामीहरूको लागि फिजियोथेरापी तथा एक्युपन्चर थेरापीको विधिबाट उपचार गरिन्छ।
1: नसा च्यातिएका बिरामीहरूको बिना अपरेसन फिजियोथेरापी तथा एक्युपन्चर थेरापीबाट सफल उपचार गरिन्छ।
3: बिरामीहरूको सुविधाको लागि 24 घण्टा एम्बुलेन्सको व्यवस्था गरिएको छ। असहाय नागरिक, एकल महिला, अनाथ बाल बालिका, अपराध श्रेष्ठ नागरिकहरूलाई औषधि बाहेक अन्य सम्पूर्ण सेवामा 10% छुटको व्यवस्था गरिएको छ। कौशल्य अस्पताल प्रहरी शाखा बाँसडी 5 बाँसडी
1: सम्पर्क नम्बर 0484001 र 4002010।

0: सक्नुभयो। आजको गुणस्तरको छलफल सुरु गरौँ न त। आज हामी पहिलो जागरूकताको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौँ।
1: हेर्नुहोस्, किराको सुक्खा जमिनमा पानी र समी जमिन भुकको फुलले धागा फाटेमा पहिले फाटेको छ भने धागा फलाकिलो हुने र जमिन भाँसिने जस्ता लक्षण पहिलोका लक्षणहरू हुन्।
0: र पहिलोका पनि लक्षण हुन्छन् र भनेको हामीले त पहिलो स्तरको लिनको सम्झेको त सबैभन्दा पहिलो जाने सङ्केत थाहा हुने रहेछ है।
1: हो नि, पहिलो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठुलो आवाज आउने, पानीको मुल सुक्ने वा धमिलो हुने, रुख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
0: पहिलो जाने सङ्केत नपाएर के गर्नु, बसेको ठाउँ छोड्न सकिन्न?
1: त्यसो भनेर कहाँ हुन्छ? पहिलो जाने सङ्केत देख्यो भने तुरन्तै सुरक्षित स्थानमा गइहाल्नुपर्छ।
0: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्नु मिलेन।
1: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्नुतर्फ लानु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अन्न गरेर थाप्नुभयो भने पहिरोका कारण ज्यान पनि जान सक्छ।
0: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचेको छ, ज्यान नभए कि

पूरा दिन चल गए तो कार्य चिंता कर।

0: सन्ध्यासम्म 6 बजे खमा सन्देशमा अपना स्वागत उत्पादित हाम्रो सन्देश प्रक्रियाको साथी एफएम प्रसारण मितिमा हाम्रो सन्देश कार्यकारी मुख्य मुख्य समाचारका शीर्षकमा से तपाईँलाई प्रकारी पूर्वमा से बहिरकृत कला 215 पाँचमा कृषक सम्बन्ध तथा नवीकरणका लागि दुसरा सूचना जारी आस्थाहरू समुदायमा प्रहरी पर्व मनाजैकी काजपुरमा सामुदायिक विद्यालयका यसरी नतिजा कमजोर टुम्बिनी प्रदेशमा 30 वर्षाधुनिक विधा हो नष्ट हुन राजनीतिक हस्तक्षेप मुक्त बनाइन एन प्रतिस्थापन प्रतिभाकारी किरणक मन्त्री पुनका आई
1: बाँसरी नगरपालिका कपडाको रङ्गारी तोड पर्व संस्थान र 16 महिना कैलामुसी प्रभावित लाभ 200 चाउल र आर्थिक संकलन गरी कपडा कार्यले हुन हस्तान्तरण गर्नुभयो। रङ्गारी टोलको प्रधान घनश्याम पथल ज्ञापनमा टोलको जिल्ला 43 दुईमध्ये प्रतिगत 5 किलो करोडले स्फूर्त रूपमा चाउल संकलन भइरहेको सङ्घीय चार पाँच पनि नगरपालिका आठवटा अध्यक्ष प्रसाद गौतमन नगरपालिका नगर क्षेत्र विकास शाखामा दर्ता विधेयक

कुनै कुरा निकाल्यो समूह तथा तपाईँ समूहकन छिटै छ। फेरि सूचना प्रकाश सरकारका सूचना अनुसार नव समूह दर्ताको अनुसूची एक बमोजिमका निवेदन अब

0: ପ୍ରମାଣ ଆପଣ
1: ଆଜ୍ଞା।

Thank you.

Sikari tuli ata nai rutana.

0: पारिवारिक सम्बन्ध मौलिक संस्कृतिसँग जोडेर अथवा समुदायको महत्वपूर्ण पर्व हो। पुस्तौसे चाँडेर ती परम्परा वा संस्कृतिको पक्षले थारू समुदायको पहिचानमा थप चिन्ता बनाई त्यागा संस्थागत विद्यालयको तुलनामा सामुदायिक विद्यालयका यसकी नतिजा कमजोर देखा 2082 सालको यसमा सामुदायिक विद्यालयमा 3161 विद्यार्थी सहभागी रगतमा नाम सृजना अर्थात 27.96% उत्तीर्णहरूबाट संस्थागत विद्यालयमा से सहभागी 77 जना मध्ये 78 जना अर्थात् 92.31% उत्तीर्णहरूबाट यात्राको 2081 सालमा सामुदायिक विद्यालयको उत्तीर्ण दर 62.63% हो। 2080मा 10.49% र शिक्षा सुधारको लागि राजापुर नगरपालिका 5/3 आर्थिक वर्षमा आन्तरिक स्रोतमा से 21.65 करोड रुपियाँ प्रोजेक्ट नियोजन गर्न सके। सामुदायिक विद्यालयको नतिजामा अपेक्षित सुधार पनि स्याप्त हो। शिक्षामा लगानीसँग प्रोजेक्टको प्रभाव कार्यप्रयोग शिक्षकका कार्य सम्पादन विद्यार्थीका नियमित उपस्थिति शिकायत प्राप्ति हो। विद्यालयको नियमित अनुगमनमा ध्यान ध्यान आवश्यकता देख पर्दा नरिया नगरपालिका सामुदायिक विद्यालयमा कार्यरत बाल विकास सहजकर्ता विद्यालय कर्मचारी तथा प्रधानाध्यापक प्रोत्साहन रकम कटौती गर्न निर्णय गर्दा नगरभित्र सामुदायिक विद्यालयको प्रधानाध्यापक नगरपालिका से आयोजना गर्दा कार्यक्रम बहिष्कार गर्नबाट नगरपालिकाको निर्णयप्रति असहमति जनाई ती कार्यक्रम बहिष्कार गर्दा प्रधानाध्यापक बटुलबाट यहाँ विषयमा नेपाल शिक्षक महासंघ नगर समिति पुरिया नगर प्रमुख ज्ञापन पत्र बुझाएकी प्रोत्साहन रकम कटौती गर्न निर्णय तत्काल सच्याई मार्गबाट महासंघले बाल विकास सहजकर्ता विद्यालय कर्मचारीको निर्देश सुविधा कटौती गर्दै नामाङ्कनको जीविकोपार्जन तथा पेसागत मनोबल सरकारबाट घोषणा नगर शिक्षक तलब पत्ता राज्य शिक्षा न्यूनतम मापदण्ड अनुसार कायम गर्नु शिक्षक सह व्यवस्थापन माध्यमबाट महासंशयमा सम्बोधन निकै आन्दोलनको कार्यक्रम सुरु गर्न चेताउने तेलबाट प्रधानाध्यापक कार्यक्रममा बहिष्कार सहयोगी संस्थाप्रति नगरपालिकाको प्रोत्साहन रकम कटौती प्रणाली निर्णय असहमति स्पष्ट पार्नबाट हरितालिका 30 अवसरमा लुम्बिनी प्रदेश सरकार प्रदेश प्रशासनिक पीठ अधिकारी निर्णयबा लुम्बिनी प्रदेश सरकारका आन्तरिक मामिला कानून उद्योग तथा यातायात मन्त्रालय 29 गते सोमबार हरितालिका 30 अवसरमा प्रदेश प्रशासनिक पीठ अधिना चलिरहेको प्रदेश राजपत्र भाग 3 खण्ड 9 संख्या 17/2082 साल चैत्र 23 गते प्रकाश सूचना बमोजिम 30 गते सार्वजनिक विद्यालयमा निर्णय पूर्वक मन्त्रालय स्वचालित सूचनामा उल्लेख गर्दा मन्त्रालयको उपसचिव प्रेम प्रसाद आचार्यले जारी सूचनामा प्रदेश सरकार अन्तर्गत कार्यालय तथा सम्बन्धित सकुन्दबारे जानकारी गराएका यहाँसँग 29 गते सोमबार लुम्बिनी प्रदेश अन्तर्गतका सरकारी तथा सार्वजनिक कार्यालय 15 रहँदा एक खबर पाँचौं प्रकाश उत्तर पठाइनबाट आफ्नो समाचारको पारिन्दु
1: विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्री महानिलकुमार नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान नास्ट अन्य राजनीतिक हस्तक्षेप मुक्त तथा वित्तीय स्वेच्छता प्रदानको लागि प्रतिस्थापन कार्य विद्यालयबाट आज शनिबारमा नेपाल विज्ञान प्रविधि प्रज्ञा प्रतिष्ठान 2047 संशोधन तथा एकीकरण प्रतिस्थापन विधेयक मुस्यौदा तर्जुमा सम्बन्धमा विशेष विज्ञ तथा सरकारवाला संस्थापनको छलफल कार्यक्रममा मार्सिन बटैल वहाँ मुलुकमा विज्ञान तथा नवप्रवर्तनका सुधार तथा विकासका लागि नाशको संरचनामा व्यापक सुधारका आवश्यकता रहेमा बटैल आवश्यकताका जन्म 2048 सालमा गर्दा केही प्रतिस्थापन प्रतिगणक उहाँ चाहेर अनुसार प्रस्तावित विजेता राष्ट्रको निवर्तिका रूपमा प्रधानमन्त्रीलाई आपद व्यवस्था हटाइनाथि चलेको छ।
0: Thank you.

0: सेवन गर्न उपयुक्त हुने सल्लाह दिएको छ।
1: नियमित रूपमा हिँड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
0: सन्तुलित भोजन, पर्याप्त निद्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
1: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौँ।
0: चिलो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफुल खाऊ।
1: मद्यपान र धुम्रपान सेवन नगरौ।
0: स्वस्थ रहौ, सुखमय जीवन बिताउ।
2: रेडियो प्रभाव एफएमद्वारा जारी सन्देश।

0: नमस्ते
1: नमस्ते नमस्ते

Thank you.

0: त्यो भनेको एक पटक मानिसले उडा सकेन। सर्वसम्मति मान्ने गर्दा उसको डिमान्ड पनि गर्न सक्छ। पहिले कुरा गर, पछि भेट, अनि फेरि अर्को फोटो पठाऊ। त्यसैले हतारमा रिप्लाई दिनुभन्दा पहिले के गर्ने विशेषज्ञकै कुरा सुनौ।
1: म प्रवीण वरिष्ठ गाउँका कुमारी लक्ष्मी सिंह, महिलाको सेक्टरमा मैले काम गर्दैछु अनि म बसाका पनि हेर्ने गरेको छु। हामीलाई चाहिँ त्यस्तो ट्रेनिङको हिसाबले हामीलाई चाहिँ म्यासेज आउँछ भनेपछि हामीले घरको फ्यामिलीसँग कुरा गर्ने, त्यसपछि आफ्नो मनमिल्ने साथीहरूसँग कुरा गर्ने, अब उहाँहरूले चाहिँ इग्नोर गर्यो भनेपछि चाहिँ आफ्नो घर फ्यामिलीसँग कुरा गर्ने, होइन घर फ्यामिलीले चाहिँ कुनै न कुनै बाटोको अवश्य देखाउनुहुन्छ। त्यस पछाडि तपाईँहरू चाहिँ प्रहरी कार्यालयमा आउने, प्रहरी कार्यालयमा उसले गरेको मानव तपाईँको बोयफ्रेन्डले गरेको म्यासेजहरू छ भनेपछि त्यसलाई स्क्रिनसट गरेर राख्ने, होइन त्यसको फोटोकपी सहित हामी कहाँ चाहिँ उजुरी दिएर आउनुपर्छ। त्यो उजुरी दिइसके पछाडि हामी चाहिँ कानुनी प्रोसेस के छ हामी त्यो चाहिँ गर्नेछौँ। त्यसो भए यति भेटेर फोटो डिलिट गराइहाल्छ भन्ने प्लान सेट नहुन सक्छ। पहिले प्रुफ सेट गर्ने अनि हतारमा उसको डिमान्ड पुरा नगर्ने, फेक एकाउन्ट बनाएर साथीहरूले पठाइरहेको छ भने त्यस्तो विघटन पब्लिक हुन्छ नि। अब अर्को ग्रुपका साथीहरूकै कुरा सुनाऊ। साथीहरूले अब मलाई भन्छ भनेपछि म चाहिँ अब अरू कसैलाई भनेर पुलिस अफिसलाई खबर गर्छु। पुलिस अफिसलाई चाहिँ उहाँको जसले भिडियो बनाएर पोस्ट गर्छु हुन्छ उनीहरूको भइसकेर उनलाई कारवाही गर्न लगाउने, यस्तो धम्काउनेहरूलाई चाहिँ अब संस्था गर्ने निकायहरू पनि लगाएको छ। मान्छे उजुरीहरू गर्ने आफूले अनि कानुनको मुखी कारवाहरू गर्न लगाउने गर्ने, अनि त्यस कारणले गर्दा चाहिँ पछि पनि ब्ल्याकमेलहरू गर्ने हुन्छ। त्यस्तो समस्याहरूबाट चाहिँ
0: एकाउन्ट सिक्योर गर्ने

0: यो सरकारी उचित बाजार राम्रो काम गर्छ भोट त्यसपछि उत्तर सरकारमा
1: Thank you.

गर्ने समय हो। लागू पदार्थको एक पदकको प्रयोगले पनि रक्त प्रारम्भिक समस्या र पढाइमा असर पुर्याउन सक्छ। साथीको दबावमा होइन आफ्नो सपनाको पक्षमा निर्णय गरौं। तनाव भने खुल्ला कुरा गरौं। समाधान लागू पदार्थ होइन, लागू पदार्थबाट टाढा बसौं। स्वस्थ र उज्यालो भविष्य रोजौं।

0: प्रतिक्रिया गुण स्तरीय स्वास्थ्य सेवामा प्रतिबद्धता नागरिक स्वास्थ्य प्रति हाम्रो ऐक्यबद्धता यहाँहरूमा कुनै स्वास्थ्य सेवा आवश्यक परेमा कौशल्य अस्पताल बासखरीमा सम्पर्क गर्न हुन अनुरोध गर्दछौ।
1: अस्पतालले प्रदान गर्ने सेवाहरू
0: चौबिसै घण्टा डाक्टरको प्रत्यक्ष निगरानीमा उपचार सेवा उपलब्ध
1: प्रत्येक दिन बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म विशेषज्ञ फिजिसियन डाक्टरद्वारा पेट छाती कलेजो नसा मुटु चेक चार्ज गरिन्छ।
0: प्रत्येक दिन नसा तथा न्युरो सर्जरी नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टरद्वारा चेक जाँच गरिन्छ।
1: प्यारालाइसिस भई मुख पाकिने नसा च्याकिएर हात खुट्टा नचल्ने बिरामीहरूका लागि फिजियोथेरापी र थालीको क्यान्सर थेरापीको विधिबाट उपचार गरिन्छ।
0: नसा च्याकिएका बिरामीहरूको बिना अपरेसन फिजियोथेरापी तथा एकुपन्चर थेरापीबाट सफल उपचार गरिन्छ।
1: बिरामीहरूको सुविधाको लागि 24 घण्टा एम्बुलेन्सको व्यवस्था गरिएको छ। असहाय नागरिक एकल महिला अनाथ बाल बालिका अपाङ्ग ज्येष्ठ नागरिकहरूलाई औषधि बाहेक अन्य सम्पूर्ण सेवामा 10% छुटको व्यवस्था गरिएको छ। कौशल्य अस्पताल प्रणाली शाखा पाँचवटी पाँच पाँचवटी
0: पालिका कृषि शाखाको आर्थिक वर्ष 2083 चौमासीको वार्षिक स्वीकृत कल्याण सहयोग कार्यक्रम अन्तर्गत 50% अनुदानमा केन्द्रीय च्याउ र गहुँको उन्नत बीजको वितरण गर्ने कार्यक्रम रहेको हुँदा उक्त कार्यक्रममा सहभागी हुन इच्छुक कृषक कृषि समूह कृषि फारम तथा सहकारीहरूले

আছে, এবং যদি আপনি আপনার

शेती जस्ता जमीन व्यवस्थापन गरेको प्रहरीले जनाएको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी पार्टीको वैज्ञानिक आधार र प्रमुख

पनि जुटीहरू एक पछि अर्को रूपमा जोडिँदै विकसित भएको समावेश हिंसात्मक विपक्षका रूपमा अध्ययन गर्नुपर्ने जनता ऊर्जा आयोगका सचिवालयको प्रस्ताव अनुसार मन्त्रालयले वैज्ञानिक अध्ययन गर्ने निर्णय गरेको प्रवक्ता साकेले बताउनुभयो। पृथ्वी राजमार्ग अन्तर्गत धादिङको कृष्णवीरमा 12 दिनपछि ट्रायलका रूपमा एकतर्फी यातायात सञ्चालन गरिएको छ।

युक्ति समेत अठारह तम मासिक 15,09,000 7,71 रुपियाँ खर्च हुने प्रदेश सरकारले जनाएको छ। यस हिसाबले राज्य कोषबाट स्वकीय सहितको सुविधामा वार्षिक करिब 1,97,00,000 रुपियाँ खर्च हुनेछ। विकसित रोजगारीको राम्रो अवसर

नहुने भएकाले काम पाउन सकत समस्या हुने पन्तले बताउनुभयो। प्रहरी महानिरीक्षक दामबहादुर कार्कीले काठमाडौँ उपत्यकाको ट्राफिक व्यवस्थापनलाई प्राविधिक मैत्री र वैज्ञानिक बनाउनु पर्ने बताउनु भएको छ। आज काठमाडौँ महानगर प्रहरी बलको 34 वार्षिक उत्सव समारोहमा उहाँले ट्राफिक प्रहरी सवारी छापनको बीचमा जोखिम मूल्य उठेर हात हलाउँदै ट्राफिक व्यवस्थापन गर्नुपर्ने अवस्थाको अन्त्य हुनुपर्ने बताउनुभयो।

यो नकारात्मक चाहे कहाँबाट अनि कसरी लिने बताउँदै हुनुहुन्छ राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख।

0: निर्णयले भावनिक रूप हुन सक्छ। विभिन्न उपचार गरिएर भने सँगै बसेर अरूलाई पनि सर्न सक्छ। छानारोग विशेषज्ञ डाक्टर शिवेन्द्र कुमार छ।
1: सँगसँगै अब यो होल्डिङ सेन्टरहरूमा

0: महिला बालिका लैंगिक तथा यौनिक अल्पसंख्यक और सामाजिक सुरक्षा मंत्रालय का उपसचिव तथा सूचना अधिकारी वसंत भट्टराई
1: तथा सुत्केरी महिला नवजात शिशु तथा परिवारलाई तत्काल उद्धार स्वास्थ्य सेवा सुरक्षित स्थानमा स्थानान्तरण संरक्षण तथा स्थानीय सहयोग पुर्याउनको लागि पहुँच सहज बनाउनको लागि मन्त्रालयले स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयसँग समन्वय विशेष हटलाइन र रिफन्ड सेवा सञ्चालन गरिरहेको छ। मन्त्रालयले 41 61 45 86 9 8 4 1 6 1 4 5 8 6 9 8 4 छ। त्यस्तै गरी अर्को 9 8 4 1 3 8 6 8 7 1 9 8 4 1 3 8 6 8 7 1। त्यस्तै गरी अर्को नम्बर आकस्मिक स्वास्थ्य सेवाको लागि 11 15 रहेको छ। हालसम्म विभिन्न प्रयोगबाट उपचार गरेर ल्याउनुको लागि महिलाहरूले समाज कल्याण परिषदको भवन निर्माण गरेका छन्। जुन प्रणाली घटना छ बालिकाको अपना चाहिँ प्रभावी क्षेत्रमा

0: आउँछ बिस्तारै खेल्न थाल्छ. उहाँको त्यो बुझाइ छिटो हुन्छ कि के को ठाउँमा बनाउँदा के के बनाउँदा त्यो पेन्टको बारे चित्रको बारे कुरा गर्न चाहेछु भने तपाईँ ए यस्तो बनाएको छु अनि कस्तो भएको छ अहिले तपाईँको मन गर्छ नि त्यो मनमा कस्तो लाग्यो यो गर्दा उहाँहरू त अझै राम्रो भएको छ हल्का भएको छ खुसी भएको छ उसले आफ्नो लागेको तपाईँको व्यक्त गर्नु भने भ्यालिडेट गरे हो कि
1: बालबालिकाले छिटो बिर्सिए पनि
0: एकदमै पर्छ उनीहरूको पसन्द त्यो एउटै मेमोरीमा पर्दैन कि बालबालिका ब्रेनलाई चाहिँ सिफ्ट भइरहन्छ त्यो उनीहरूलाई एडल्टहरू एकदमै सकारात्मक रूपमा भयो भने
1: बालबालिकाहरू प्रभावित यो जति समय बित्दै जान्छ उनीहरूको कम हुँदै जाने प्रभाव हो कि अथवा फेरि धोरिने अथवा कहीँ कुनै खेलहरूमा अथवा केहीमा अझै भुलिए पनि फेरि उनीहरूकोमा त्यो आइराख्न सक्छ मस्तिष्कमा
0: दुःख लाग्यो एकदमै विक्षिप्त चाहिँ डराउन छैन एउटा बच्चा मान्छेहरूले
1: हाम्रो छ सरकारले पछिल्लो गर्नु चाहिँ 100 भन्दा बढी त्यस्तो अभिभावक बालबालिका बित्री भनेको छ अझै
0: अझ त्यहाँ एउटा केस मलाई थाहा छ त्यो चाहिँ सरकारबाट आएको छ थाहा छैन म विद्या छन् अनि त्यो नानी चाहिँ आउँछ आइडिटी कार्यकारीहरूसँग छन् तर कार्यकारी के भनेको छैन त्यो बुवाको काठमाडौँ चार गर्नु गएको छ आउँछन् भनेर सकिरहेको छैन कि गाह्रो भएको छ अनि एउटा सुनिन्छ होइन त्यो गाडीको
1: यहाँको सुझाव चाहिँ के हो तपाईँलाई एउटा व्यक्तिगत दृष्टिकोणबाट मानव अभिभावक छैन भन्ने कुरा त्यो थाहा प्रश्न भयो तर पनि सारा सारा बालबालिकाहरूमा नकारात्मक असर नपरोस् अथवा उसलाई थपिदा नहोस् भनेर अभिभावकले जुन सत्य छ बताउन आवश्यक छ अथवा नबताउन आवश्यक छ
0: होइन बताउनु चाहिँ जरुरी सेवा आवश्यक छ तर कुन बेला र कसरी बताउने भन्ने कुरामा जो सेयरकर्ता हुनुहुन्छ जो अहिलेको गार्जेन हुनुभएको छ उहाँलाई गाह्रो भएको छ नि हामी जस्तो मान्छेहरूको मद्दत लिएर सँगै राखेर हटाएर भन्दै भन्दै जाँदैन उहाँ पनि यसरी हराएको भन्ने कुरा त्यहाँ सबैले भेटेपछि त अनि उसलाई पनि लाग्छ नि त यो मेरो पनि बिताएर रहेछ
1: बताउने शैली चाहिँ भनौँ अब त्यसमा काउन्सिलर अथवा अर्कोपट्टि चिकित्सा मनोविदको उपस्थिति त होइन उसो गराजले गाउँले परिवारको सदस्यले बताउनु पर्यो भने के कुरामा ख्याल
0: बताउनु पर्यो भने पनि अलिकति तयार गर्दै बिस्तारै होइन अब यस्तो यस्तो हो हामीले उसले त देखाएको थिएन नि त्यो हामीलाई लागेको थियो उसलाई चाहिँ सल्लाह दिएर झिकेर उपचारमा लैजा जस्तो लागेको थियो तर वास्तवतिर त्यस्तो हुँदो रहेछ उनीहरू अझै पनि भित्तिकै नै रहेछ अथवा उनीहरू बितिसकेका रहेछन् अनि पछिल्लो चाहिँ अब डिएनजीले शरीर उसो लासै भेटिसकेका छ त्यसरी उहाँहरू अब हुनु गइन्छ आशा त हामी आफ्नो दाई भाउजूजीले अथवा आफ्नो मान्छे छ भोटे सुने हो अब रहेनछ तिमीलाई एकदमै दुःख हुन्छ बुबा आमा नहुँदा तिमीलाई जन्मिक आर्जन गरेर तिम्रो अहिलेको निम्ति अहिलेको र अबको निम्ति त तिमीसँग हामी छौँ नि कतिको त तिमी जस्तो बालबालिकाको कोही नै पनि बाँच्छ कम्ती तिमीसँग त हामी छौँ नि तिम्रो गाउँ छ तिम्रो छिमेकी छ सम्झा भनेर उसले एक दिन होला बच्चाहरूलाई धेरै मिनट नहोला अथवा एक दिन केही दिन नबोल्दा त्यो प्रेस होला त्यस्तो अवस्थामा चाहिँ परिवारका सदस्यले उसले एक्लै छाउनु छैन कि केही समय उसै बहुनी छैन हाम्रो छैन मतलब किन आफ्नै
1: उपयुक्त भावना चाहिँ कति उमेर समूह अनुसार फरक पर्ने हो
0: सक्छ हिजो तपाईँको आठ नौ वर्षको बच्चालाई नि उसको बाउआमा त उसको जे उसो त एउटै लाइफ हो नि त यसै जुटिया नि बच्चाले आमा बाउको संसद हेर्ने डिप्रेसनमा जान्छ त चाहिँ डिप्रेसन पनि जान सक्छ उसको ग्रिफ चाहिँ सोख चाहिँ ठुलो मान्छेको जस्तो हुँदाखेरि एकदमै साइलेन्टमा जाने अथवा एकदमै एग्रेसिभ भइदिने केही समय त्यसपछि चुपचाप बस्ने नि केही गर्न खोज्ने जस्तो नि गर्दै फेरि नर्मल फर्किने कोसिस गर्छ तर पीडा हुन्छ नि त याद हुन्छ त मम्मी यसो गर्थे आमा यसो गर्थे भन्ने हुन्छ नि त्यस्तो चाहिँ बढी उसलाई रिफल हुन जान्छ त्यही कारणले उसलाई एकदमै नछोड्नुहोस् कम्तीमा तिन चार हप्ता स्टेबल भएपछि चाहिँ अनि बिस्तारै आफ्नो पढाइमा साथीभाइहरू पनि देखोस् अरूको पनि देखोस् यस्तो खालको दैविक विपत्ति हुँदैन डिजास्टर चाहिँ कसैको बसमा छैन नि त त्यसलाई चाहिँ स्वीकार गर्न मान्छेलाई बिस्तारै अरू घटनाभन्दा छिटो स्वीकारेको देखिन्छ कि
1: अरू पनि त्यसबाट प्रभावित छ अथवा अरूले पनि अभिभावक बनाएको छ भने उनीहरूलाई घुमै गराउनु चाहिँ समस्या छ भन्ने कुराको म अस्वीकार गर्न चाहन्छु।
0: त्यो अभिभावक नभएकोले मात्रै एकता गरेर आफ्नो चाहिँ हुँदैन, उनीहरूलाई आफ्नो कम्युनिटीमा सबै बच्चा छ भन्ने गर्नु पर्यो, स्कुलमा पनि जानु पर्यो। अब त्यो कम्युनिटीमै कतिवटा पहलहरू छ त्यहाँ होइन, अनि अरू पनि त्यस्ता थाहा पाउँछ उसले होइन, उनीहरू उनीहरू के पनि एक खालको बिस्तारो साथीत्व गर्दा त्यो त्योबाट उनीहरूलाई हिजोको जस्तै नर्मल एक्टिभिटी र नर्मल प्रोसेसमा ल्याउन चाहिँ सबैले सपोर्ट
2: गर्नुपर्छ। संक्रामक रोगका कारण बाल बालिकाको मनोविज्ञानमा परेको प्रभावका बारेमा कुनै पनि प्रश्न, जिज्ञासा, गुनासा वा विचार तपाईँको आवाज रेकर्ड हुने हाम्रो आइडिया नम्बर 01-5268-76 फोन गरी रेकर्ड गराउनुहोला। आउने सप्ताह प्रश्नको उत्तर खोजौँला। साझा खबरमा हाम्रो पालो आजलाई यति, अब तपाईँको पालो।
1: पार्टीको वैज्ञानिक अध्ययन गरिने भएको छ। पत्ता भएका आफन्तको आशा डिएनए परीक्षणमा छन्। 3,000 भन्दा बढी नमुना सङ्कलन

कृष्ण देवमा प्रचण्ड रूपमा एकतर्फी यातायात सञ्चालन गरियो भने एसियन गेम्स अन्तर्गत नेपालको 15 सदस्यीय क्रिकेट टोलीको घोषणा गरिएको छ।

Thank you.

Oh, my God.

0: जोखिम बढ्छन्। प्रस्तुति तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
1: नियमित रूपमा हिँड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
0: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
1: 40 वर्ष पुगेपछि नियमित स्वास्थ्य जाँच गरौँ।
0: चिनो पदार्थ,

0: 这个，整个的要有保温材料，那就相对。
1: 为了它便利

Não, tá, então. Eu tô tentando me arrumar aqui, não.

सम्बन्ध प्रसिद्ध पनि पारेको छ। अनुमान केराले साग सब्जी फल कृषिको पोषण उपयोग खानाले पचनलाई तन्दुरुस्त बनाउँछ। कुरा खाना सँगसँगै 2 वर्षसम्म यसको काम चालेका छौँ।

झुकेर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लानु भनेको जोखिम बढाउनु हो।

Thank you.

I'm not going to be able to do that.